करते हैं, वो लपेट के बाल बीच में किए, कैप डाली, कान भी नंगे हैं, जैसे सऊदी एयरलाइन की एयर होस्टेस वगैरह का आप ड्रेस अगर देखें तो वो बाजूकत यहाँ से थोड़ा सा गिराती है लेकिन गर्दन आगे से नंगी हो रही होती है। गर्दन भी जीनत में है और उसको ढांपना है। जैब जो है, ग्रिबान, ग्रिबान ये सारा हिस्सा है अगला। वला युब्दीन ज़ीनतहुन्ना, और अपनी खूबसूरती जीनत जाहिर न करें, यानी पहले तो ढक लें, ढक के भी क्या ना जाहिर करें अपनी जीनत, इल्ला लिबुउलतिहिन्ना औ आबाएहिन्ना औ आबाए बुउलतिहिन्ना, और ये सारे आगे रिश्ते। अब किसी को भी आपने परखना हो कि इसके सामने जाएंगे ना, क्योंकि बहुत सवाल है शौहर के दोस्तों के सामने क्या करना चाहिए, तो आप देख लीजिए यहाँ शौहर के दोस्तों का अगर कोई जिक्र है तो उनके सामने जीनत खोल लें, और अगर जिक्र नहीं है तो ढांपें। छुट्टी के बाद गाड़ी तक जाते हुए रास्ते में बाजार में आने वाली औरतों की नीम उरिया कपड़े और बेनियाजी से बाजार में जाना देखकर बहुत दिल दुखता है। कई दफा दिल चाहता है इन्हें कहूं कि मेरी बहन, अल्लाह ने औरत को पर्दे में रहने का हुक्म दिया, अपना जिस्म ढांप कर बाजार में आओ। हिम्मत नहीं पड़ती कि बुरा मानेगी, अपनी ही क्लास की कुछ खवातीन को बारीक लिबास से मना किया तो बुरा मान गई। मशवरा दें कि क्या करें, इनको क्या कहना चाहिए। ये मेरे साथ भी ये तजुर्बा कई दफा हुआ है और मैं खुद इस बात पे बहुत तकलीफ महसूस करती हूँ, क्योंकि किसी औरत का नंगा होना ऐसे ही लगता है खुद हो रहे हैं, तो बहुत मुझे वहशत होती है। इस दफा जब मैं जा रही थी इस्लामाबाद इसी वीकेंड पे, तो मेरे करीब ही दो खवातीन थी जो जिनके जिस्म भी काफी भारी थे, क्योंकि जिस्म जब भारी ज्यादा होता तो फिर ज्यादा और नुमाया हो जाते हैं, ज्यादा मुश्किल होती। उनके इसी तरह शॉर्ट ड्रेस, हाफ स्लीव्स और टाइट ड्रेस और दुपट्टे से बेनियाज, बेनियाज से मुरादी कि अगर है भी तो कभी इधर गिर रहा है कभी उधर गिर रहा है। सोचती रही क्या करूं, अल्लाह ताला ने दिल में एक बात डाली कि क्यों ना छोटे से कार्ड छपवाए जाए बस दो वर्का, और उसमें सिर्फ सूरत नूर की ये आयत एक तरफ अरबी में और एक तरफ तर्जुमा विद रेफरेंस, बस एक पैगाम आपके नाम, नथिंग एल्स। तो ये छपवाने वाली हूँ इंशाअल्लाह ताला, तो जिसके बारे में भी आप समझें कि आप उसको मुंह से बोल के कुछ नहीं कह सकते, तो आसान तरीके से उसको कार्ड दे दीजिए, बहुत खुलूस का मैसेज उस पर लिखकर कि आप उसको बुरा ना मानिए। और फिर वो हदीस भी तो याद आनी चाहिए ना कि बुखारी और मुस्लिम दोनों की हदीस है कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मेरी उम्मत के दो ग्रोह ऐसे हैं जिनको मैंने नहीं देखा, क्योंकि आपके दौर में फिर ये चीज रही नहीं थी कि आपकी उम्मत की कोई औरत हो और फिर वो बेहिजाब हो, या फिर वो सतर से बेनियाज हो, या वो जीनत की नुमाइश करे, इम्पॉसिबल। फरमाया लेकिन वो दोनों ही जहन्नम में जाने वाले हैं। एक तो मर्दों के बारे में कि जिनके हाथ में गाय की दुमों की तरह कोड़े होंगे, जालिम हुक्मरान जो हर एक पे बरसाएंगे बगैर किसी तमीज के, और दूसरे वो औरतें कासियातुन आरियातुन मायलातुन मुमीलातुन। कासियात किस्वा कहते कपड़े को, लिबास पहने हुए, आरियातुन नंगी कपड़े पहनकर भी नंगी नजर आएंगी, मायलातुन मर्दों पे मायल होंगी उनके जाल में गिरफ्तार होंगी, मुमीलातुन उनको अपनी तरफ अट्रैक्ट करेंगी, ला यदखुलनल जन्नता ये जन्नत में दाखिल न होंगी, वला यजिदन रीहहा उसकी खुशबू न पाएंगी, ये जन्नत में दाखिल न होंगी जन्नत की खुशबू न पाएंगी, हालांकि जन्नत की खुशबू दूर दूर तक फैल रही होगी। ऐसी औरतें जन्नत की खुशबू से भी महरूम हो जाएंगी। तो अगर वो उस खैर से कोई महरूम होना चाहता है तो हो, आप उसके क्या कर सकते हैं, आपका काम तो सिर्फ बताना है। अगर किसी को अल्लाह ने दिल नहीं दिया महसूस करने वाला तो उसकी अपनी मर्जी, लस्ता अलैहिम बिमुसैतिर, आपका काम है सिर्फ पहुंचाना, आप डंडे के जोर पर किसी को नहीं ढांक सकते, और जितना बिगाड़ माशरे में आ चुका है इसको पलटते वक्त लगेगा। इसके बारे में किसी ने कमेंट भी लिख के दिया था, वला युब्दीन ज़ीनतहुन्ना, हमारे जानने वालों में दो पाकिस्तानी लड़कियां फर्दर स्टडीज के लिए अमेरिका गई, वहां जाकर एक लड़की ने तो जैसा देश वैसा भेष पर अमल किया और यूनिवर्सिटी में बहुत पसंद की जाने लगी, दूसरी लड़की ने अपनी इस्लामी और कौमी रिवायात को बरकरार रखा, जिस पर उसे अपनी सहेली और दूसरे पाकिस्तानियों से खूब तनकीद का सामना करना पड़ा।
یونیورسٹی میں کوئی پارٹی کا موقع آیا تو پہلی والی لڑکی نے دوسری سے کہا کہ پلیز اب تم کل وہاں اماں بھی بن کر نہ آ جانا، اور مجھے تو سمجھ نہیں آتا کہ تم یہاں کیوں اس طرح دوپٹہ اوڑھے رکھتی ہو۔ دوسری لڑکی نے کہا پہلے تم بتاؤ کہ تم اس طرح کیوں ڈریس اپ ہوتی ہو۔ تو پہلی لڑکی نے کہا تاکہ میں اچھی لگوں، سمارٹ لگوں۔ دوسری نے کہا کس کو؟ پہلی کہنے لگی سب کو، خود کو۔ دوسری نے کہا تو سنو، میں تو خود کو اتنا کم مایا اور سستا نہیں سمجھتی کہ ہر ایک کے لیے سجتی پھروں۔ میں ضرور اچھا لگنا چاہتی ہوں مگر چند مخصوص لوگوں کے لیے، ہر ایک کے لیے نہیں۔ پہلی لڑکی بولی کہ ہاں یہ ہے ایک پوائنٹ جو سوچنے کے لائق ہے، اور اس طرح اس لڑکی نے بغیر تقریر کیے مختصر سی بات میں اسلام میں زینت کو چھپانے کے تصور کا ایک رخ پیش کر دیا۔ جب ہم اپنی نمائش کرتے ہیں کبھی سوچا ہم نے کس کے لیے کر رہے ہیں، کیوں کر رہے ہیں؟ ہم خوبصورت نظر آنا چاہتے ہیں نامحرم مردوں کے لیے، کیوں کیوں؟ ریزن کیا ہے؟ یہ سمپل ریزن نہیں کہ سارا معاشرہ ایسے ہے، یہ ریزن نہیں ہے ایک مسلمان عورت کے لیے۔ اللہ نے تو قرآن اس لیے اتارا لِيَكُونَ لِلْعَالَمِينَ نَذِيرًا، ساری دنیا کو خبردار کرے برے انجام سے۔ کہاں یہ کہ ہم خود ویسے ہو جائیں اور ویسے ہی بنے پھرتے رہیں؟ آخر مشکل کیا ہے؟ کیا مشکل ہے؟ کہیں مشکل نہیں، مشکل اپنے اندر ہے، یہاں ہے مشکل، دل میں۔ جس دن یہ ٹھیک ہو گیا نا، اذا صلحت صلح الجسد کل، سب کچھ ٹھیک ہو جائے گا۔ آپ دیکھیے کہ عورت ہونے کے ناطے یہ فرض ہے، سورت انزلناها وفرضناها، اور فرض کی پوچھ ہوگی، حساب ہوگا۔ جن لوگوں کو ہم خوش کرتے پھرتے ہیں نا، ان میں سے ایک ہمارے ساتھ نہیں ہوگا جب ہم سے اکیلے میں پوچھا جائے گا۔ ایک سوال جو کئی بار لوگوں نے پوچھا، جو شاید سب سے زیادہ پوچھا گیا ہوگا، وہ یہ ہے کہ میں نے قسم کھا کر فلاں لڑکی کو بہن بنایا تھا، اب شادی کرنا چاہتا ہوں، کیا کر سکتا ہوں؟ اس قسم کا کفارہ کیا ہوگا؟ کیونکہ بہن کہنا تو بہانہ ہے آگے بڑھنے کا، کیونکہ اگر کچھ اور کہوں گا تو پھر ابتدا میں تو آگے نہیں بڑھ سکتا، اور حقیقت یہ کہ شروع میں تو سب بھائی ہی بنتے ہیں، پھر رشتے تبدیل ہو جاتے ہیں۔ کیا لڑکی کو بغیر حجاب کے نہیں سر پہ دوپٹہ اور بال کھولے اور کوئی دوسرا شخص واقعی نکاح اور شادی کا خواہش مند ہو دوسرے خاندان کے سامنے اس کو دیکھ سکتا ہے؟ اگر وہ اصرار کرے کہ لڑکی کو بغیر حجاب دیکھے تو کیا اس کی اجازت ہوگی؟ جی ہاں، اس کے بارے میں علماء کے درمیان اختلاف ہے، کیونکہ نبی صلی اللہ علیہ وسلم کے زمانے میں ایسی کوئی واضح حدیث نہیں ملتی کہ جس میں ایک حد مقرر کی گئی ہو کہ شادی کا خواہش مند اس اور اس حصے تک دیکھ سکے۔ لیکن جو حدیث آتی ہے وہ یہ کہ دیکھنے میں کیا اٹریکشن ہے، تو اٹریکشن کی چیزیں پھر جو ہے وہ چہرہ، بال اور بغیر حجاب کے ہی لڑکی ہو سکتی ہے۔ تو اس میں پھر یہ ہے کہ اس میں بھی ایک حد کے اندر رہنا چاہیے، لیکن میک اپ وغیرہ نہیں کرنا چاہیے، کیونکہ اصلیت میں نظر آنا ہی بہتر ہے، دھوکے میں نہیں۔ یہ میں جو سناتی ہوں تو کسی نے مجھے کوسچن لکھ کر بھیجا کہ یہ جو آپ لوگوں کے قصے سناتی ہیں تو کیا تشیع الفاحشہ میں نہیں آ جاتا؟ یہ میں واضح کرنا چاہتی ہوں تاکہ آپ کے ذہن میں بھی ہو سکتا ہے، کسی اور کے ذہن میں خیال ہو، خود میرے اپنے ذہن میں بھی آیا تھا کہ کہیں اس میں تو نہیں آ رہا۔ آپ دیکھیں کہ عبرت کے لیے جو واقعہ سنایا جاتا ہے، جس میں کسی انسان کا نہیں معلوم کہ یہ فلاں انسان ہے، اس کا واقعہ یا اس کا واقعہ، تو اس وقت تک وہ تشیع الفاحشہ میں نہیں آتا۔ اور پھر تشیع الفاحشہ میں اس لیے بھی نہیں آتا کہ اس کی کوئی بالکل مائنیوٹ ڈیٹیلز نہیں بتائی جا رہی، صرف چند ایک موٹے موٹے باتیں اگر نہ بھی بتائی جائیں سب کو پتہ چل جاتی ہیں، اس حد تک بات ہوتی۔ اس کی ایک مثال ہے سورت یوسف۔ سورت یوسف میں قرآن پاک میں آپ نے پڑھا ہے کہ زلیخا نے حضرت یوسف علیہ السلام کو کمرے میں بند کیا، پھر اس کے بعد کیا کہا، ہی تلک قال معاذ اللہ۔ یہ سارا قرآن قصہ کھول کے سنا رہا ہے نا، یہ تشیع الفاحشہ نہیں ہے، عبرت کے لیے، تعلیم کے لیے، سبق کے لیے۔ تو عبرت کے لیے اگر کوئی واقعہ اس طرح کا بتا دیا جیسے میں نے ابھی بتایا، تو تشیع الفاحشہ میں نہیں آتا، ٹھیک ہے؟ جیسے تعلیم کے لیے
अगर आपको कोई किसी डेड बॉडी को डिसेक्ट करना पड़े या डॉक्टर को इलाज के लिए कुछ देखना पड़े, तो ये इस वक्त भी जो बातें हो रही है ना, ये भी एक रूहानी इलाज है माशरे का। तो उसमें हौलनाक अंजाम कुछ दिखा दिए जाए तो उससे इबरत होती है। तो इसलिए जिसका सवाल जिसने लिखा और बहुत अच्छा किया, मैं अप्रिशिएट करती हूँ उस बच्ची को जिसने मुझे लिख के भेजा, कि ऐसी कोई कंफ्यूजन जहन में हो तो उसको वाजे कर लेना चाहिए। किसी ने लिखा है कि पर्दा ना करने के कुछ एक्सक्यूजेस। नंबर एक, लोग क्या कहेंगे। शादियों और पार्टियों में जाऊंगी तो लोग मेरा मजाक उड़ाएंगे कि मुल्लानी आ गई है, मासी आ गई है। नंबर दो, मेरे खानदान वाले लोग और घर वाले क्या कहेंगे। मेरी कजन्स तो हर फैशन में आगे हैं, वो मेरा मजाक उड़ाएंगी। सारे खानदान में कोई भी नहीं करता, मैं क्यों करूं। नंबर तीन, मेरी दोस्तें क्या कहेंगी। वो कहती है अभी तो बनाओ सिंहार के दिन है, तुम्हारी इतनी अच्छी शक्ल है, इतने खूबसूरत बाल हैं, इन्हें छुपा दोगी। हालांकि अल्लाह ने खूबसूरत चीजें दूसरों को दिखाने के लिए बनाई है। यूनिवर्सिटी में तुम इस तरह माइयों की तरह घूमो फिरोगी, लोग तुम्हें बैकवर्ड कहेंगे। नंबर चार, अगर पर्दा कर लिया तो अच्छे घरों से रिश्ते नहीं आएंगे। मेरी जितनी दोस्तों की शादियां हुई हैं वो बहुत फैशनेबल हैं, आजकल के लड़कों को भी ज्यादा मॉडर्न लड़कियां चाहिए। नंबर पांच, मुझे बहुत गर्मी लगती है, मेरा दम घुटता है। नंबर छह, मेरी क्या गलती है, ये तो मेरे वालिदैन का कसूर है, उन्होंने पहले क्यों नहीं बताया कि पर्दा करना चाहिए, अब मैं क्यों करूं। नंबर सात, पर्दा पुराने वक्त की जरूरत थी, ये तो पेंडू लोग करते थे, पढ़े लिखे लोगों में से तो कोई भी पर्दा नहीं करता। ये सब एक्सक्यूजेस सिर्फ शैतान का वसवसा है। अगर हमने दुनिया का काम करना हो तो लोगों की, घर वालों की, दोस्तों की मुखालफत की कोई परवाह नहीं होती, क्योंकि उस वक्त मुस्तकबिल को सिक्योर करना होता है। लेकिन बात जब अल्लाह के हुक्म पर अमल की होती है तो हर तरह की तावीलें याद आ जाती हैं। एक कोई लिखती है कि पर्दे की आयत पढ़कर ऐसा लगा जैसे अल्लाह ने मुझे हर शर से महफूज बना गा दी हो। आज से पहले मैं पर्दे की हिकमत न समझ सकी। मैं समझती थी कि ये औरत पर एक बोझ है, एक नाजुक सी जान पर जुल्म है, लेकिन मैं न जानती थी कि अल्लाह को एक औरत कितनी अजीज है कि मैंने इसे जो हुस्न दिया है उसको जमाना गर्द आलूद न कर दे, इसे छुपा के महफूज कर दिया। अगर हमारे पास एक डायमंड आ जाए तो हम उसे सात पर्दों में छुपा के रखते हैं कि इसका चार्म खत्म हो जाएगा। इसी तरह अल्लाह ने औरत को सरेआम लाकर बेवकत नहीं किया कि इसकी कदर कीमत कम न हो जाए। अल्लाह ताला जिस तरह खुद पोशीदा है उसी तरह उसने अपनी बंदियों में ये सिफत लाना चाहिए, लेकिन आज की औरत ने समझा कि शायद ये उसके साथ ज्यादती है कि उसे एक कार्टून बनाकर रख दिया जाए। यूं वो गलियों बाजारों में स्क्रीन पर हर जगह अपनी नुमाइश करती फिर रही है। क्या वो ये समझती है कि अपनी इस खुद नुमाइश से वो बहुत आजाद ख्याल, मॉडर्न और लोगों के दिलों में घर कर लेगी। नहीं, बल्कि इस तरह तो इस नादान ने अपनी कदर खो दी। काश वो जान लेती कि वो तो एक कीमती हीरा थी, न कि रास्ते में पड़ा पत्थर कि जिसे हर कोई टोकर मारकर गुजरता चला जाए। ये किसी ने सूरत नूर पर एक नज़म लिखी है। तुम एक लड़की हो, एक मुसलमान लड़की हो, एक पाकीजा हयादार लड़की हो, अपने दिल को हथेली पे लिए न फिरो, अपने ख्वाबों को दरीचों में बंद करो, खुद पे जब्त नफ्स की दीवारें लगाओ, अपने गर्द खुदी का जाल बनाओ, देखो खामोश कदम आने वालों को रोक लो, तुम कोई शय नहीं कि हर एक के लिए खड़ी हो, यूं सजी यूं सवरी घर से निकली हो, क्यों लचक इतनी दी कि कोई आगे बढ़े, क्या अपनी किस्मत पे तुम्हें एतबार न था, क्या खुदा की जात पे तुम्हें भरोसा न था। जान लो पाक मर्दों के लिए पाक औरतें हैं और नापाक मर्दों के लिए नापाक औरतें हैं, सो तुम खुद को पाकीजा रखना, इस गर्द से खुद को बचा बचा के रखना। तुम आज के शायरों के शेरों में न ढलो, यूं के दिल हथेली पे ही लिए फिरो, खुद को अफसाना निगारों के अफसानों में न ढूंढो, तुम अपनी जात की खुद से तामीर करो। तुम मरियम भी हो, फातिमा भी हो, आयशा भी हो, देखो खुद को दुनिया के आगे मिसाल बनाओ, इस मर्द के माशरे में जब भी निकलोगी खुद को बड़ा ही बेबस पाओगी। यहाँ निकल कर अपनी जात उलझा न देना, सुनो तुम सिर्फ अपने काम से काम रखना। हाँ पढ़ने को निकली हो तो पढ़ाई तुम्हारी मंजिल है, यूं ढांप लो खुद को कि गंदी नजरों से बच जाओ, तुम्हें अपनाने को दोस्ती बढ़ाने को कई हाथ बढ़ेंगे, तुम धीरे से अपना रास्ता ही बदल लो। मर्द तुम्हें खुद से हमेशा नीचा रखता है, तुम यूं ही उस पर बहस न करो, उसके पास बड़ाई के लिए क्या है, शायद कि ताकत में तुमसे बड़ा हो। लेकिन अगर एक लड़की के लिए, एक बहन एक बेटी के लिए उसकी नजरें पाकीजा नहीं है, खुद पे जब्त नफ्स नहीं है, दिल में तेरा एहतराम नहीं है, तो वो तुमसे हरगिज बड़ा नहीं है। वो यकीनन बहुत छोटा है। वो बड़ा होता है जब वो
ایک لڑکی، ایک بہن، ایک بیٹی کی عزت کا محافظ ہوتا ہے، آج ایسی پاکیزہ نظروں کا محافظ نہیں ملتا۔ شاید اس لڑکی نے خود کو بے پردہ کر دیا ہے، لیکن یہ تو چند با پردہ کی بھی عزت نہیں کرتے، شاید وہ حسن کو کھلا دیکھنا چاہتے ہیں۔ نہیں، ہرگز نہیں، ابھی لڑکیاں اتنی ارزاں نہیں ہوئیں، ابھی انہیں ماں باپ کی عزتوں کا پاس ہے۔ وہ ہر ایک کے لیے سجی سنوری نہیں پھرتی، وہ کسی غیر سے چھپی دوستی نہیں رکھتی، وہ چھپ کے ماں باپ سے کسی انجانے پہ اعتبار نہیں کرتی، وہ کسی غیر سے عہد و پیما نہیں باندھتی اور خود کو کسی کے حوالے نہیں کرتی، وہ اپنی عزتوں کی آپ محافظ ہیں۔ ہاں، وہی مریم، وہی فاطمہ، وہی عائشہ ہیں، یہ پاکیزہ ہیں، حیادار ہیں، کیونکہ وہ ایک مسلمان لڑکی ہیں، کیونکہ وہ ایک لڑکی ہیں۔ اللہ تعالیٰ نے اپنی دو چیزیں عورتوں کے لیے پسند کی ہیں، ایک اپنا حجاب اور دوسرا تخلیق۔ عورت تخلیق کرتی ہے، ماں بنتی ہے، اور اسی طرح حجاب میں رہنا۔ والقواعد، اور بیٹھ رہنے والیاں، من النساء، عورتوں میں سے جو بیٹھ چکی ہوں یا بیٹھی ہوئی عورتیں، اس سے مراد ہینڈی کیپ نہیں ہے کہ ان کی ٹانگیں جواب دے گئی ہیں تو اب وہ باہر نہیں جاتی اور گھر بیٹھ گئی ہیں یا بیٹھ کے نماز پڑھنا شروع ہو گئی ہیں، اس سے مراد وہ عورتیں ہیں جو اپنی جوانی کی عمر سے گزر چکی ہیں، جس میں وہ اولاد پیدا کرنے کے قابل نہیں رہی، ان کے نفسانی خواہشات اور جذبات ختم ہو گئے ہیں، ان کے اندر سے کشش ختم ہو گئی ہے، نہ وہ کسی سے شادی کی خواہش رکھتی ہیں، نہ کوئی اور ان سے شادی کی خواہش رکھتا ہے۔ یعنی نہ کوئی مرد ان سے شادی کرنا چاہے، نہ وہ کسی سے کرنا چاہے۔ یہاں پر صرف لفظ بوڑھی کافی نہیں، یہاں بھی کسی خاص عمر کی بات نہیں، کیونکہ انڈیویجولز پہ ڈیپینڈ کرتا ہے۔ اگر آپ یہاں صرف یہ چیز بھی رکھیں کہ مینو پاس شروع ہو جائے، پیریڈز ختم ہو جائیں، تو آپ سمجھے کہ ہم اس میں شامل ہو گئے، نہیں۔ بعض خواتین کے پیریڈز کے ختم ہونے کا وقت بہت ارلی ایج میں ہو جائے، 30s میں ہو جاتا ہے، لیکن ان کے اندر سٹل کشش موجود ہوتی، اولاد پیدا نہیں کر سکتی، لیکن اس کے باوجود ان کی رغبت مردوں کی طرف ہو سکتی ہے یا مردوں کی ان کی طرف ہو سکتی ہے۔ تو بنیادی طور پر جو کرائیٹیریا مقرر کیا جائے گا وہ کیا ہے کہ نہ ان کے اندر اب شادی کی خواہش ہے اور نہ کسی کے اندر ان سے نکاح کی خواہش ہے، یعنی بالکل گئی گزری، جن کے جذبات ختم ہو گئے۔ ایسی عورتوں کے لیے کیا حکم ہے؟ اللاتی لا یرجون نکاحن، کیونکہ شرط کیا ہے؟ لا یرجون نکاحن، جو امید نہیں رکھتی نکاح کی۔ فلیس علیہن جناحن، تو نہیں ہے ان پر کوئی گناہ، ان یدعن، کہ وہ رکھ دیں، اتار دیں۔ پیچھے بھی کیا پڑا تھا؟ اتار کر رکھ دینا، حین تدعون، اور یہاں بھی یدعن، رکھ دیں، اتار رکھیں، ثیابہن، اپنے کپڑے، ہی مراد ہیں پردے کے کپڑے۔ ثوب کہتے ہیں کپڑے کو، یعنی جو عام طور پر اوپر چادر وغیرہ لی جاتی ہے، اس کی طرف اشارہ ہے، بڑی چادر جس کو جلباب بھی کہا گیا، اوپر والا لباس۔ اَن یدعن، کہ وہ اتار دیں، ثیابہن، اپنے کپڑے۔ کون سے کپڑے؟ جو زینت چھپانے کے لیے استعمال کیے جاتے ہیں، کیونکہ آگے آ رہا ہے غیر متبرجات بزینہ، کہ وہ کپڑے اتار کر بھی زینت کا اظہار مقصود نہ ہو، نمائش مقصود نہ ہو جسم کی۔ فلیس علیہن جناحن ان یدعن ثیابہن غیر متبرجات بزینہ،
یعنی اگر بوڑھی ہونے کے باوجود وہ سمجھے کہ ان میں اٹریکشن ہے، وہ تو نہیں کسی سے شادی کرنا چاہتی لیکن دوسرے مرد ابھی بھی ان کو ایسی نظر سے دیکھ سکتے ہیں، کیونکہ بعض انڈیویجولس بوڑھے ہونے تک بہت اٹریکٹیو ہوتے ہیں، تو وہ پھر ہر انسان کو خود کرائیٹیریا دیا گیا کہ خود دیکھو، اور پھر چادر بھی اگر بڑی ہٹانی ہے تو بھی اس میں بوجھ اتارنا مقصود ہے ایک بوڑھی عورت سے، نہ کہ زینت کی نمائش مقصود ہے، غیر متبرجات بزینہ. بعض خواتین انتہائی بوڑھا ہونے کے باوجود میک اپ نہیں چھوڑ سکتی، وہ بال بھی ڈائے کرتی ہیں، وہ اپنے باقی سارے ایون پلاسٹک سرجری کے ذریعے دوبارہ بہت ینگ نظر آتی ہیں، تو ایسی خواتین کے لیے پھر کیا ہے؟ اجازت نہیں. غیر متبرجات بزینہ، اپنی زینت کی نمائش کرنے والیاں نہ ہوں. وَأَن يَسْتَعْفِفْنَ، اور یہ کہ پاک دامنی اختیار کریں، یعنی ستر پوشی کرتی رہیں، خیر اللہن، یہی ان کے حق میں بہتر ہے. تو پھر اجازت کاہے کی رہی، کون سی اجازت کی بات ہے؟ تو مراد یہ ہے کہ بعض وقت ایسی بیماری ہو جاتی ہے، بعض وقت عقل چل جاتی ہے، مریضہ ہو جاتی ہے، یا اس کو خود اپنا ہوش نہیں، تو اس کو کہاں تک دوسرے لوگ سمیٹتے پھریں گے، لپیٹتے پھریں گے، تو اس لیے سہولت رکھی گئی. یہاں پر پھر لفظ تبرج استعمال ہوا ہے جو آگے سورت الاحزاب میں بھی آئے گا. متبرجات کا لفظ بیر جیم ہے، برج لفظ بھی اسی سے ہے. تبرج کیا ہوتا ہے جس سے منع کیا گیا؟ کیونکہ لفظی ترجمہ یا مفہوم ہم نے اس کا کیا کیا، اظہار زینت، زینت کی نمائش یا زینت کو نمایاں کرنا، لیکن لفظ کا انالیسس کرتے ہیں. تبرج کا لفظی معنی ہے باب تفاعل سے ہے، نمایاں ہونا، ابھرنا اور کھل کر سامنے آنا. ہر ظاہر اور ابری ہوئی چیز کے لیے برج کا لفظ استعمال ہوتا ہے. برج کو برج اسی لیے کہا جاتا ہے کہ وہ باقی عمارتوں کے مقابلے میں نمایاں طور پر اوپر نظر آتا ہے. بادبانی کشتی کے لیے لفظ بارجہ استعمال ہوتا ہے، کیونکہ وہ دور سے سمندر میں نظر آ جاتی اس کے بادبان کی وجہ سے. اب آپ میری شکل دیکھ رہے ہیں کہ بادبان کیا ہوتا ہے، جو نام جب آپ رکھتے ہیں خیابان بادبان تو کوئی نہیں پوچھتا، لیکن اگر میں یہ لفظ بولوں سب کو پوچھنا پڑتا ہے. جی ہاں، سیل بورڈ جو ہوتی ہے. اصطلاح میں تبرج کا لفظ جب استعمال کیا جاتا ہے، یعنی یہ تو لفظی معنی تھا، لیکن لغت میں جب اس کا مفہوم آتا ہے تو اس کے تین معنی ہوتے ہیں. ایک یہ جسم کے حسن کو نمایاں کرنا. وہ کیسے نمایاں ہوتا ہے، آپ میں سے کوئی بتائے گا؟ حسن کو نمایاں کرنا، مثلا چہرے پہ فاؤنڈیشن کریم لگا کر اس کو بالکل سفید کر لینا، تو نمایاں ہو گیا نا، پرومیننٹ ہو گیا. یعنی عام دھلا ہوا چہرہ جب ہوتا ہے تو وہ نمایاں نہیں ہوتا، لیکن جب اس کے اوپر کچھ لگ جاتا ہے، ہونٹوں پہ کچھ لگ جاتا ہے، تو وہ نمایاں نظر آنے لگتے ہیں. اگر نہ لگا ہو تو وہ چہرے سے ملتے جلتے ہی نظر آ رہے ہوتے ہیں عام طور پر. اسی طرح آنکھوں پہ اگر کچھ نہ لگا ہو تو کیا ہوتا ہے، وہ اتنی نمایاں نہیں ہوتی، لیکن آپ کاجل اور بناوٹ کی چیزیں لگا لیں تو اس سے کیا ہوتا ہے، وہ نمایاں نظر آنے لگتی. اسی طرح باقی چیزیں بھی، تو جسم کے حسن کو نمایاں کرنا، لوگوں کو دکھانا. دوسرا، لباس اور زیور کی شان دوسروں کے سامنے نمایاں کرنا. تیسرے، چال ڈھال اور جسم کی حرکتوں سے خود کو نمایاں کرنا، جیسے سڑک پہ چلتے ہوئے ایسا ڈریس پہننا، ایسا کٹ پہننا کہ جس سے سب کی توجہ عورت کی طرف مبذول ہو جائے. یہ تشریح اس لفظ کی اکابر اہل لغت اور مفسرین نے کی ہے. مجاہد، قتادہ اور ابن ابی نجاح کہتے ہیں کہ التبرج
المشي بتبختر وتكسر وتغنج, اس کا ترجمہ ہے. تبرج کے معنی ہے ناز و ادا کے ساتھ لچکے کھاتے اور اٹھلاتے ہوئے چلنا. وہ خود ہی انہوں نے لفظ بول لیا ہے کیٹ واک. التبرج یعنی ایسی چال مردوں کے سامنے نہیں چلیں. یاد رکھیے کہ یہ سب کچھ جو نمایاں کرنا ہے یہ عورتوں کے بیچ میں نہیں, یہ مردوں کے سامنے اس ساری نمائش کی ممانعت ہے. کیونکہ سب سے پہلے کیا کہا, کرنا فی بیوت کرنا ولا تبرجنا تبرج الجاہلیت الاولا. تو ظاہر کرنا نمایاں کرنا مراد گھر میں تو نہیں, اس سے مراد باہر جا کر ہے. یعنی عورتوں کو مردوں کے سامنے یا لڑکیوں کو جو بھی بالغ ہو جائیں مردوں کے سامنے اس طرح کی چال نہیں چلنی چاہیے. اس سے پھر آپ دیکھیں کہ وہ ڈانس جو مردوں کے سامنے کرتے ہیں اس کی تو کہیں بھی کوئی گنجائش اور اجازت رہی نہیں جاتی.